अरे सुन तू सुन हे या ओ सुन सुन सुन मोई से सुन हाँ चली ब्रासा फेस्ट चली यस फाज़े 1 इज़ volledig uitverkocht sold out heb jij nog geen tickets dan is dit die kans om de early bird tickets in fase 2 te scoren wacht niet te lang want in de volgende fase gaan de ticketprijzen omhoog toe mooi seizoen hega toe jaldike toe draai draai nakker चली घूमे चली ब्रासा फेस्ट हाँ चली 100 ब्रासा फेस्ट बेस्टेल नू विया www.brasafest.nl